हेलो हेलो हेलो हेलो हेलो हेलो संगम गचल दीजी सहलात वाकिया थी टिक टाक की खैर खरियत थी यकीन तौर पर टिक टाक की खैर खरियत सर भाई दिलबर रेडियो गग दिलबर रेडियो आवाज और दो पर यो जहान मनाना मेहरबान शुक्रिया तशकर बीसीआर चितासो दियोत एफएम 94 यानी कि एफएम 94 दिलबर रेडियो सोवे गग और سهلات واقعیا تی تی خوی کنن خ خوی کنن ک خنی بس الله پاک نشکم دن داغ سوالونه داغ دواعی نشکم دن کوتا سپارشی الله پاک مو روغ رمت روغ جول او خوشحال سوکال ساتی دی آمین سوم آمین نه های های موسم به حال سر کا خبری اکنون با هر موسم خو خیر خدی او دن نشکم زرق موسم ده دزرق موسم هم نشکم دن برابر ده جی پروبر ده ایو پیر بیا یو زبیات تاہیر زمان راغلی جی تاہیر زمان تا سفارا حاضر شوی جی اینڈ کم کم زیگ زمان آواز ما غگ اوریدی شی جی لگ دی بحالی ترم تا سما

0: ओके जनाब, कॉलर गुरु मुंगसर सुखराज दखम देना 0938 280 495 और दा माइक जगम देनो लग दी साइड तक होम और बल सिस्टम तक जगम देनो जो लग ट्रांसफर के गम जी और बल सिस्टम बन जगम देनो नेट प्रॉपर्ली ओके कार के जी पर के फॉर दी सिस्टम नच गम देनो तोस पारा सॉन्ग्स बा मुंग प्रोग्राम के शामिल हो जी 0938 280 495 कॉलर गुरु मुंगसर सुखराज अस्सलाम वालेकुम जी।
1: वालेकुम अस्सलाम खैर जमान भाई से का है
0: रे بخیر نہ بخیر سو خبر کوئی جکم زینا
1: یا رحمان خبر کوم د منسل کلنا چرگان
0: وایا یا لگا سنگے خیر دے ٹھیک ٹھاک دی باران کم کم دن باران کے خلق چرگان نہ خوری یار
1: یار خوری چپ چا تیر دمان بھائی چرگان ہونن تبا دن زمانے دور دا یو ٹچ موبائل یو بوڈرنگ یو چرگ
0: خا لگا تو سا مطلب دا دے چھ داخل گج کم دن ہر سخری انسانان خو نه خوري کنه
1: نه نو خوري په دې زمانه کې به صرف د خدای نوم پاتې کېږي نورې شی نه پاتې
0: کېږي صحیح صحیح صحیح وایه کنه څنګه موسم څنګه دی باران څنګه دی
1: یار باران خو تر اوسه پلو سي تیر زمان به خدا خبرې اوس په دې یو کلي کې نه ځای ګدواړه ستانه مرو یما مرا کا وغاړه ته په چرته پشاړه
0: تپوس نے کہ چور

0: खैर जी, बहुत ही वसी टॉपिक है जी। इस टॉपिक पर जितनी भी कोई गुफ्तगू मैं करूं कम है और प्रोग्राम खत्म हो जाएगा, लेकिन ये गुफ्तगू, ये बातें खत्म नहीं होंगी। कॉलर चेक करते हैं हमारे साथ कौन दे रहे हैं, कहां से। अस्सलाम वालेकुम जी।
1: वालेकुम सलाम तर्जमान से, आप सलाम ने इख्तलामात ने के पर जवान सलमान खबर।
0: खैर खरीदते जी सलमान भाई, ठीक ठाक ये तभी तो नमखदी।
1: बिल्कुल ठीक ठाक हो, अल्लाह शुक्र सा जो खैर जी।
0: बखैर खरीदते पर ओमान बन कम ने नमाज गस थोड़े को
1: जानता ये बनो काका जी। माशाल्लाह चे दमरा यार बावजूद अगर पे ताशर अबे बिल्कुल इत्तेफाक थे वो बस तो तेरे भाई जो हम दार हर इंसान जो खपल अगर लगा यो इंसान ने पकार जो टोल ना मक्के गजानों के जनिश रोमांटिक से हर चीज पकार दे वो जो टोल ना मक्के जान पे चंद दिल डागे ग्रान हाँ वाट खबर दार दारे ना पस ब्याह लाशड़े पे जनी दारे ना पस ब्याह चले यार दुश्मन दोस्त
0: خبر خاموشی
1: خبر ہے خبر ہے ان شاء اللہ نیکسٹ پروگرام لگا ان شاء اللہ زندگی نو راضی با نو بس تیر بھائی ساز پروگرام دا چاہیے سارے پکا سو ڈھیر گہرا ہے بوجھے کا نا
0: نو پکار ہم داسی کنا لگ بندا داسی سات دنیا دراشی دس دنیا دراشی چھ
1: دا درشل پروگرام دا تکمخ کو بن چھ دیر وخت نہ دیورو اور کدا درشل پروگرام ملے کس تے فکس یو گھنٹہ پرستا خیر دے 11 در 12 بجے پر بتا کالم نہ واسطے دو بلکہ لگاتار سڑے دور پے او ٹاپ ٹاپ پانی خبر او کی او نو بس او مولے میں خاموش ہے کہ خوندا کولو
0: مطلب خبر
1: کھوری
0: دا لگ ایکسپیریمنٹ چستر کی پٹی گی نا ستاسو زین تا ستاسو جبی دا چکم دا نو بل بل دنیا چکم دا رازی
1: نو پوشالا ہو سی عباد ہو سی ارشد اقبال اللہ تے وڑا ہوں لیکن ہمہ بڑا لے کہو
0: جی
1: یشی کچھ تا من گاوری او پوشالا شی لوگوں تا کے
0: جی جی جی جی ضرور
1: آنن پروگرام ہم تاسو ماشاءاللہ کول پوردیو کو کنن ہمہ تم دور تو آگا کستاسو پرمائی خوخی
0: اوگا گوی جی اوگا گوی جی جی جی جی بس نغمہ ڈیر اگچے دل چکم دن پاس دن پکے بل خون بھائی ہو
1: منگل پیسی